नमाय हाय रे माय नमस्ते हरेक मंगलबार साँझको 36 बजे प्रसारण हुने ओट्यागो एक्सेस रेडियोबाट सञ्चालित कार्यक्रम हाम्रो आवाजमा म टीका कौशिकको सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। आज मंगलबार ईस्वी सन् 2026 अगस्त 4 तारिक, तदनुसार विक्रम सम्बत 2083 श्रावण 19 गते। यो हो कार्यक्रम हाम्रो आवाज र यस कार्यक्रमलाई प्रायोजन गरेको छ कनेक्टिङ कल्चर एथनिक कम्युनिटिजले। कार्यक्रम हाम्रो आवाज ओट्यागो एक्सेस रेडियो 105.4 मेगाहर्जमा हरेक मङ्गलबार न्युजिल्यान्डको समयअनुसार साँझ 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने पोडकास्टबाट यहाँहरूले चाहेको बेलामा सुन्न सक्नुहुनेछ। यसका अलावा कार्यक्रम हाम्रो आवाज मानवटु पिपल्स रेडियो 900 AM हरेक बिहिबार न्युजिल्यान्डको समयअनुसार साँझ 7 बजेदेखि 7:30 पुनः प्रसारण हुने गर्दछ। कार्यक्रम हाम्रो आवाजमा आज सुन्नुहुनेछ साङ्गीतिक कार्यक्रम। आउनुहोस् श्रोताहरू, आजको कार्यक्रमको थालनी गरौँ सरुण गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको आवाजमा रहेको यो मिठो गीतबाट। यसका गीतकार हुनुहुन्छ हर्क साउद भने, सङ्गीत संयोजन गर्नुभएको छ मनोज थापा मगरले, र मैले यसलाई लिएको छु नेपाली कथानक चलचित्र पेन्सन पट्टाबाट।